0: داغی ہے۔ تلنگانہ قانون ساز کونسل کے اجلاسوں میں کانگریس حکومت کی ناکامی اور کھوکھلا پن بے نقاب ہو گیا ہے، یہ الزام قانون ساز کونسل میں اپوزیشن لیڈر مدھو سدن چاری نے عائد کیا۔ آج تلنگانہ بھون میں صحافیوں سے بات کرتے ہوئے انہوں نے کہا کہ حکومت میں ایوان چلانے کی نیت ہی نہیں ہے۔ انہوں نے الزام لگایا کہ متحدہ آندھرا پردیش میں بھی اتنی بڑی تعداد میں پولیس فورس تعینات نہیں کی گئی تھی جتنی موجودہ حکومت نے کی تھی۔ مدھو سدن چاری نے کہا کہ کونسل کے چیئرمین نے حکمران جماعت کے حق میں جانبدارانہ رویہ اختیار کیا۔ انہوں نے الزام عائد کیا کہ ان کے دو ارکان کو بغیر کسی بحث کے سوتی ووٹ کے ذریعے معطل کر دیا گیا۔ انجینئرز ڈے کے موقع پر برہما کماریز کے سائنسدانوں، انجینئروں اور آرکیٹیک شعبے کی جانب سے حیدرآباد کے بی ایم برلا سائنس سینٹر میں قوم کے معماروں کا احترام کے موضوع پر خصوصی پروگرام منعقد کیا گیا۔ اس موقع پر متعدد انجینئروں اور سائنسدانوں کو تہنیت پیش کی گئی۔ پروگرام میں اے آئی آر، این ٹی آر ایم، این ٹی پی سی، ڈی آر ڈی او، جی ایچ ایم سی سمیت مختلف اداروں کے ماہرین نے شرکت کی۔ پروگرام کی کوآرڈینیٹر بی کے انجلی نے کہا کہ مادیت اور روحانیت کے درمیان توازن خوشی کے لیے ضروری ہے۔ مہمان خصوصی ڈاکٹر رمنا نائک نے انجینئروں کو راج یوگ دھیان سے متعارف کروانے کی اپیل کی۔ پروگرام میں سائنس اینڈ اسپرچولیٹی کے موضوع پر خصوصی سیشن کے علاوہ بی کے میناکشی کے زیر نگرانی راج یوگ دھیان کا تجربہ بھی کرایا گیا۔ علاقائی محکمہ موسمیات کے مطابق ریاست کے بھدرادری، کتاگوڑم، جنگوں سمیت کئی اضلاع میں بعض مقامات پر موسلا دھار بارش ریکارڈ کی گئی ہے۔ جنوب مغربی مدھیہ پردیش اور شمالی ودربھا پر موجود کم دباؤ کا علاقہ آئندہ 24 گھنٹوں کے دوران راجستھان اور گجرات کی جانب بڑھنے کا امکان ہے۔ اس کے اثر سے آج، کل اور پرسوں عادل آباد، نرمل، نظام آباد، کامرڈی سمیت کئی اضلاع میں گرج چمک کے ساتھ بارش ہونے کی پیش قیاسی کی گئی ہے۔ محکمہ موسمیات نے ان اضلاع کے لیے یلو الرٹ جاری کیا ہے۔ آخر میں سرخیاں ایک بار پھر، حیدرآباد کے اپل بھاگیت میں آریہ ویشیا آتما گورو بھون کی تعمیر کا وزیر اعلیٰ ریونت ریڈی نے آج دوپہر سنگ بنیاد رکھا۔ گورنر شیو پرتاپ شکلا نے کہا کہ اہنسا، اپری گرہم جیسی جین دھرم کے اقدار آج کی دنیا کے لیے انتہائی ضروری رہنمائی فراہم کرتی ہیں۔ بی جے پی کے ریاستی صدر این رام چندر راؤ نے کہا کہ سردار پٹیل کے پختہ عزم اور شہیدوں کی قربانیوں کے نتیجے میں حیدرآباد کو آزادی حاصل ہوئی۔ اور اسی کے ساتھ خبریں ختم ہوئیں۔
1: प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि ब्रिक्स सिर्फ देशों का समूह नहीं है बल्कि समाधानों का पारिस्थितिकी तंत्र है और पिछले दो दिनों की चर्चाओं ने इस विश्वास को और मजबूत किया है। श्री मोदी ने आज लचीलापन, नवाचार, सहयोग और स्थिरता निर्माण पर सत्र में आशा प्रकट की कि ब्रिक्स सम्मेलन में स्वीकार किया गया नई दिल्ली घोषणा पत्र साझा विजन और भविष्य के सहयोग के लिए स्पष्ट दिशा देगा।
2: हम आशा करते हैं इस समिट से, उसमें एडॉप्ट किया गया न्यू दिल्ली डिक्लेरेशन हमारे शेयर्ड विजन और फ्यूचर कोऑपरेशन को स्पष्ट दिशा देगा। हमें सभी आउटकम्स को समयबद्ध एक्शन और लास्ट माइल इम्पैक्ट से जोड़ना होगा। हमारे फ्रेमवर्क फाइल से आगे बढ़कर रियल लाइफ में इम्पैक्ट पैदा करे, इसके लिए हम सब मिलकर काम करेंगे।
1: श्री मोदी ने कहा कि ब्रिक्स अपने तीसरे दशक में प्रवेश करने जा रहा है और दुनिया अब इस समूह से ठोस परिणामों की आशा करती है। प्रधानमंत्री ने ब्रिक्स के अगले अध्यक्ष के तौर पर चीन को शुभकामनाएं दी। उन्होंने नई दिल्ली सम्मेलन को सफल बनाने के लिए सभी ब्रिक्स देशों, सहयोगी देशों और उनकी टीमों की सराहना की। इससे पहले सम्मेलन के खुले सत्र में प्रधानमंत्री ने कहा कि छोटे उद्यमों को ज्ञान, वित्त और नए बाजारों से जोड़ने के लिए ब्रिक्स एमएसएमई सहयोग पोर्टल स्थापित करने की पहल का प्रस्ताव रखा गया है। प्रधानमंत्री ने जोर देकर कहा कि ब्रिक्स के भीतर विकसित समाधानों के लाभों को ग्लोबल साउथ की जरूरतों के अनुसार ढाला और उपलब्ध कराया जाना चाहिए।
2: कि ब्रिक्स में ग्लोबल साउथ के देशों का विश्वास बढ़ा है क्योंकि ब्रिक्स में उनकी आवाज सुनी जाती है, उनके अनुभव का सम्मान होता है और सॉल्यूशन